0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण सम्पूर्ण सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, आजको नारीको समय सुरु भइसकेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा आइपुगेको छ आजको नारी कार्यक्रम भनौँ होइन, र आफ्नो निर्धारित समयमा आइपुगेको छ, आफ्नो तोकिएको समयमा आइपुगेको छ आज पनि। र आजको नारीले भनौँ विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने गर्दछ। र आज पनि हामीसँग एकजना पाहुना हुनुहुन्छ श्रोताहरू, आजको हाम्रो विशेष नारी भन्न चाहन्छु म। र आजको नारी हाम्रो आजको पाहुना भनौँ, स्टुडियोमा आइसक्नु भएको छ। आजको हाम्रो लगभग एक घन्टाको बसाइ हुनेछ र एक घन्टाको बसाइमा, लगभग एक घन्टाको कुराकानीमा भनौँ, हामी उहाँको काम के गर्नुहुन्छ, उहाँको काम कसरी गर्दै हुनुहुन्छ, ती सबै कुराहरूलाई महसुस गर्ने कोसिस गरौँ, बुझ्ने कोसिस गरौँ विशेष गरेर होइन। र आजको नारीमा श्रोताहरू, आज हामीसँग वैद्य डाक्टर रक्षा भट्टराय हुनुहुन्छ। उहाँ अभय आयुर्वेद जाउलाखेलबाट हुनुहुन्छ। र आजको नारीमा विशेष गरेर आयुर्वेदको हामी कुरा गर्नेछौँ, र विशेष चाहिँ हामी स्किनको कुरा गर्नेछौँ। आजभन्दा एक वर्ष अघि पनि उहाँ आउनु भएको थियो श्रोताहरू मेरो कार्यक्रम आजको नारीमा भनौँ होइन, तपाईँ सामु हामी दुईजना आएका थियौँ भनौँ आजभन्दा एक वर्ष अगाडि, र धेरै कुराहरू भएको थियो आयुर्वेदको विषयमा। र आज भने विशेष गरेर उहाँसँग स्किनको बारेमा पनि कुरा गरौँ, विशेष गरेर उहाँ यो आयुर्वेदमा विशेष गरेर उहाँले स्किनलाई नै लिएर पढ्नु भएको रहेछ, र रिसर्चहरू पनि उहाँले गर्दै हुनुहुँदो रहेछ। र उहाँ आफ्नै क्लिनिक छ अभय आयुर्वेद भनेर जाउला खेलमा श्रोताहरू। र उहाँ हाम्रो डाक्टर वैद्य रक्षा भट्टराय आइपुग्नु भएको छ स्टुडियोमा। अब अबेर नगरिकन हामी उहाँलाई स्वागत गरिहालौँ। नमस्ते डाक्टर साहब।
1: नमस्ते।
0: सन्चै हुनुहुन्छ?
1: हजुर म सन्चै छु। हजुरलाई कस्तो छ?
0: मलाई पनि सन्चै छ भनौँ होइन, भन्नु परेको छ
1: नेपाली बाई डिफल्ट हामीलाई कस्तो छ भने पनि सन्चै छ भन्नै पर्छ,
0: बाई डिफल्ट यो है आइहाल्छ होइन। र विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट, मेरो तर्फबाट यहाँलाई हार्दिक स्वागत छ।
1: धन्यवाद धन्यवाद, धेरै धेरै धन्यवाद
0: हजुर। अनि डाक्टर रक्षा भट्टराईज्यू, हामी एक वर्ष अघि भेट भएका थियौँ, टक्क एक वर्ष बादमा भेट भए जस्तो छ हाम्रो है। आज बिचबिच हाम्रो कुराकानी त भएको होइन, फोन
1: मार्फत हामी छौँ,
0: हामी अपडेटेड कनेक्टेड छौँ, कहिले काहीँ फोनमा कुरा हुन्छ। र अब सबैभन्दा पहिला सबैले सोध्ने प्रश्न नै सायदै होला, आयुर्वेदको यो क्षेत्रमा कति वर्ष बिताइसक्नु भएको छ?
1: मैले लगभग एसएलसी पछि नै आयुर्वेद, पिसिएल आयुर्वेद भनेर पढ्न पाइन्छ, मैले त्यति बेलादेखि नै म आयुर्वेदको क्षेत्रमा छु। लगभग 16 वर्षको उमेरकोदेखि, 15-16 वर्षको उमेरदेखि, अहिले म 30 वर्षको भएँ, लगभग अहिले आयुर्वेदकै क्षेत्रमा मजाले प्र्याक्टिस भइरहेछ। 14-15 वर्ष हुन लाग्यो र विगत 2-3 वर्षदेखि चाहिँ म इन्डिपेन्डेन्टली छालामा अभ्यास गर्दैछु। अहिले चाहिँ मेनली पोतोको, त्यसपछि अब एक्जिमा, एक्नेको प्रब्लमहरू भयो।